لنچ بریک کے میدو کے شوگا آو فیدن تکا ہودن تکا بہ معلومات تے حصہ کرموندا ایرو میدو میبالالنی سیکونڈی کے آپریشن کرما سہی دائرہ لپوا مولنگ آ ہودو میگ مولنگ آ تجربہ گ مولنگ آ ٹیکنالوجی گ واہ کے حصہ کرم میدنی آپریشن گ واہ کرم میدکن می آ آپریشن گے مفاہ گ کول لے کم کی بالی میہ آپریشن ہیلا گن دیکھی آواز کوریرو اے کینیڈا گ کرون آپریشن ऑपरेशन निमि हेलागें एमे गाडी रेगे तेरेगा बालमी हें एनागे सिकुंडी के खियाल कंप्यूटर के कर्स हरकत तेर कुरन एगुण मीमी के कुरिन एवस टेस्ट कुन फेन फनु आफदा आवस आदि हैरा कुरनि वि नतीजे सिकुंडी के दुलिफा खंडा लु नुलुम के सवमु सिकुंडी अली बणु शॉक कुडवमु चिप के सिग्नल त वागु तो मसे के कुरन फशाफ मेवनी बालमी हागे सिकुंडी आ कंप्यूटर आदे मे दो गोळु फुरी हमवां एवस वागुते नुनागा मीगे कोरिन नवा सिग्नल त रंगळ देनेगा तुमा दोस्त के नोत हफ्ता तक एवस नगा मी अवस कामयाबी के सबम बाली मी हं अमिन नफसों हं इतुबार बोडवे गेंदि आदि मी चिप के एफिशिएंसी नोत हिंगुन देरिकं होरी मिंवर दक्वा दे आलिगद हेकिबा हेकं फहाग कोल देवे दुलिफन नुकंडा ऑपरेशन करमो मेडिकल दायरा ग दिमावा बोडे तिगिन नुरका तक गुसलामेवे एगे तेरे ग सिकुंडी गे तेरे गुण cerebrospinal fluid CSF bear leakum ge masala molin huttuade mi fluid leakum kimi ge kone sikundi ge bodeti badita kam magfai kura kame mi ge turun sikundi ge beru fashala niwai fohurum meningitis fada nurakka teri infection ta jehum ge furisatu kuda vegende sikundi ge madu maskandu ka mi haru kashigandu ga talum ge masala ves min hallu vegenge bade बालिमीहागे हाशिगणुगे दिफाय निजाम बेरुगे एच्चेगे सबबों कोरा नेदेवे असर तक कूडवेगेंदे मी हुरिहा सबब तक टका मी हॉस्पिटल तक कुम बालिमीहुगे रक्का तिरक मद्दे एमे बोडु यागिंक मी सर्जरी अफो बेस गुळ बेनु कुरंजे मिंवरस मदुकोद्दे कमेकं हम फाहग कोल्लेवे

0: एवरम वनी स्वर्ग तक गए कुवेरिन्ना मेदुगा एककु अनेककका सवाल कुरा हाल गए
1: मा सलककुम फी सकर
0: तियाबा मीहुन नरक विद्दी खुंकमिन हेये
1: कालू लम नकु मिनल मुसल्लीन
0: एवरम बुनानेते नमाद कुरा मीहुंगे तेरेकुन थिममिन वमुए
1: ولم نكن نطعم المسكين
0: اديتمم من مسكين نكان دي نولموي
1: وكننا نخوض مع الخائضين
0: ادي باطل واهك دكا ميهنا ايكوغا تيمم من باطل واهك دكا اولونيموي